ेतासाहम एतास्वाम एतानाम एताम मा खायालाङ्गे ओ वेहेतमिलय मा वास्पाचिद्येषु मे।